हमले पर उसकी सुरंग बिछाने का सिद्ध पाप किए जाने का मुतालबा करती है। मगर सफारकारों के बकौल ये तब्दीलियां चीनी रूसी वेटो को रोकने के लिए गालबन न काफी हैं। जुमेरात को सलामती कौंसिल के अरकान के साथ शेयर करता है रॉयटर्स न्यूज एजेंसी की तरफ से ऐलान करता अपडेट शुदा मुसवदे ने अकामता के मंशूर के आर्टिकल नंबर 7 का हवाला हटा दिया है। तहम एक शिक बरकरार रही है कि अगर अदम तामीन हुई तो कौंसिल मंतकी इकदाम पर गौर करने के लिए दोबारा मुलाकात करेगी जिसमें पाबंदियां शामिल हो सकती हैं। ये वाजह नहीं है कि कौंसिल कब इस करारदाद पर रायशुमारी करेगी। अगरचे मतन वाजह तौर पर ताकत के इस्तेमाल की इजाजत नहीं देता, इसने इससे खारिज भी नहीं किया। ये रुकन रियासतों के हक की तस्दीक करता है कि वह अपने जहाजों का दिफा कर सकें और हमलों खतरात से बशमूल ऐसे खतरा जो जहाज लाने हकूक आजादी को कमजोर करते हैं। गुज़िश्ता करारदाद जिसकी हमायत अमरीका ने की थी जो ईरान के खिलाफ अमरीकी अस्करी कार्रवाई को जगह जायज करार देने का रास्ता खोलती नजर आई। रूस और चीन की तरफ से एक 15 रुकनी अकौमदास की सलामती कौंसिल वीटू का इस्तेमाल करने से नाकाम रही थी। सफारोकार ने कहा कि अमरीका और बहरीन की तरफ से तैयार करता मौजूदा हमसफदे का असल विजन जिसे इस हफ्ते कौंसिल के अराकिन के जायजे के लिए भेजा गया को चीन रूस की जानब से शदीद इतराज का सामना करना पड़ा। मंगल को अमरीकी वज़ीर ख़ारिजा मार्को रूबियो ने मुजवजा करारदाद को अकौमता की अफादियत का इम्तहान करार दिया और चीन रूस से दरख्वास्त की कि इसे वेटो न करें। तिब्बी इसराय के मुताबिक हमले ने मगरबी गजा शहर के अलशाती पनाह गजीन कैंप में घर को निशाना बनाकर एक बच्चा समेत 9 फलस्तीनियों को जख्मी कर दिया। इसराइल की गुज़िश्ता साल के जंगबंदी माहदे की खिलाफ वर्जियां बदस्तूर जारी हैं। गजा सिविल डिफेंस ने बाद अजा कहा कि जख्मी की तादाद 9 तक पहुंच गई है जब इसके इसराइल लड़ाका तैयार रहायशियों को धमकियां देने आसपास के रहायशी ब्लॉक को खाली करने के अहकाम के बाद अल सनम खानदान के घर पर हमला किया। एक बयान में सिविल डिफेंस ने कहा हमले ने एक मंजिला घर को तबाह कर दिया और करीबी दर्जनों मकान और इमारतों को नुकसान पहुंचाया। इसने खबरदार किया कि तबाही की सतह जारी खतरा दर्जनों खानदानों को अपनी हिफाजत के लिए घरों से फरार पर मजबूर कर सकता है। ऐनी शादी ने अनादोल एजेंसी के एक नुमाइंदे को बताया इसराइल फौज ने इस घर को निशाना बनाने की धमकी दी और पूरे रहायशी इलाके को हवाले कराने के अहकाम जारी करने के फौरन बाद मस्कुरा घर पर धावा बोल दिया। इनके मुताबिक इसराइल ड्रोन ने इब्तदाई तौर पर घर पर मिसाइल दागा जो फटने में नाकाम रहा। बाजा एक लड़ाका तैयार वापस आया और घर पर बमबारी करके इसे तबाह कर दिया। अनादोल एजेंसी की रिपोर्ट के मुताबिक मकबूजा मगरबी किनारे में गैर कानूनी इसराइली बातकारों जो भी मकबूजा मगरबी किनारे में हमलों में 4 फलस्तीनियों को जख्मी कर दिया। जंगबंदी के माहदे के बावजूद इसराइल ने जुनूबी लबनान में नए हमलों में मजीद 21 अफराद को हलाक कर दिया है। जुनूबी लबनान पर इसराइली हमलों में सिविल डिफेंस का एक कारकुन समेत 21 अफराद हलाक हो गए। 17 अप्रैल को ऐलान करता जंगबंदी के माहदे और 17 मई तक तोसी के बावजूद इसराइल पूरे लबनान में अपने योमिया हमले जारी रखे हुए है। अमरीकी दहशतगर्दी के एक सबक अहलकार के मुताबिक ईरान अमरीका इसराइल जंग से पहले जौहरी हथियार तैयार नहीं कर रहा था। सबक अमरीकी दहशतगर्दी के सरबराह जो कैंट ने कहा है कि अमरीका इसराइल ईरान जंग से कब इंटेलिजेंस कम्युनिटीज ने इस बात पर इतफाक किया था तेहरान जौहरी हथियार तैयार नहीं कर रहा। कैंट ने यह बताया अमरीकी इंटेलिजेंस ने मुतलब किया है अगर हमला किया गया तो ईरान अमरीकी अड्डों के खिलाफ जवाब कार्रवाई करेगा अपने हुरमुज को बंद कर देगा। कैंट जिसने मार्च में ईरान के साथ जंग में जाने पर इतलाफात की वजह से इस्तीफा दे दिया था ने सूरत हाल को इराक जंग की तरफ ले जाने वाला एक अमल से तशबीह दी थी। अमरीकी सदर डोनाल्ड ट्रंप ने ऐलान किया है कि हफ्ते से यूक्रेन रूस के दरमियान 3 रोजा जंग बंदी होगी और कहा कि इन्हें उम्मीद है ये रूस जब यूक्रेन जंग खत्म करने के लिए तवील मुद्दती मुआहदे की तरफ ले जा सकती है। रूस यूक्रेन ने अपने अपने बयान में जंगबंदी कैदियों के वसी पैमाने पर तबादले की तस्दीक की है। इससे पेश रूस ने ऐलान किया था कि वह अपनी 9 मई की दूसरी जंग अजीम फतह के दिन के मौका पर 2 रोजा एक तरफा जंगबंदी करेगा। यूक्रेन ने पहले कहा था कि इसने भी एक आर्ज जंगबंदी की पेशकश की थी मगर मास्को ने नजरअंदाज किया। ट्रंप ने कहा मुआहदे में 2 तरफा तौर पर 1,000 कैदियों का बाहमी तबादला भी शामिल होगा।
ٹرمپ کو چار سال تنازع کو ختم کرنے میں مشکلات کا سامنا رہا ہے. ٹرمپ نے ٹروتھ سوشل پر کہا ہے کہ میں خوشی سے اعلان کرتا ہوں روس یوکرین کے درمیان تین روزہ جنگ بندی 9-10-11 مئی تک ہوگی. امریکی صدر کا کہنا ہے کہ درخواست میں نے براہ راست کی تھی اور میں نے صدر ولادیمیر پوتین اور صدر ولادیمیر زیلنسکی کے اس اتفاق پر شکر گزار ہوں. میں امید کرتا ہوں یہ بہت طویل مہلت سخت جدوجہد والی جنگ کے خاتمے کی شروعات ہوگی. ٹرمپ کے اعلان سے پہلے جمعے کو روس اور یوکرین نے ایک دوسرے پر حملے بھی کیے ہیں. یہ خبریں صدائے ترکیہ کی اردو سروس سے پیش کی جا رہی ہیں. نیو یارک ٹائمز نے سیٹلائٹ تصاویر کا حوالہ دیتے رپورٹ کیا ہے کہ ایران کے جزیرہ غارق جو تہران کے لیے ایک اہم تیل برآمدتی ٹرمینل کے ساحل کے قریب تیل کی ایک بڑی تہہ پھیل رہی ہے. جمعے کو نیو یارک ٹائمز کی رپورٹ میں فوری طور پر یہ واضح نہیں تھا مبینہ رساؤ کا سبب کیا ہے. یہ رساؤ جزیرے کے مغربی ساحل کا قریب دکھا ہے. تیل کی تہہ باضابطہ نگرانی کرنے والی کمپنی اوربٹل ایوس کے تخمینے کے مطابق جمعرات تک 52 مربع کلومیٹر سے زائد رقبے پر پھیلے ہوئی دکھائی دی ہے. یہ جنوب کی طرف سعودی پانیوں کی طرف پھیل رہی ہے. جزیرہ غارق ایران کی تیل برآمدتی صنعت کا مرکز ہے. ملک کی معیشت کا ایک اہم ستون ہے. یہ خلیج میں ہرمز کی تنگ اسٹریٹجی گزرگاہ کے شمال میں واقع ہے. امریکہ اسرائیل کے ساتھ جنگ کے آغاز پر ایران نے 28 فروری کو بڑی حد تک اس گزرگاہ کو بند کر دیا تھا. تہران نے امریکہ ڈوم خلیجی حلیفوں پر میزائل ڈوم حملوں سے جواب دیا ہے. اس کے بعد امریکہ نے ایرانی بندرگاہوں پر محاصرے عائد کر دیے جس کی وجہ سے اس علاقے میں کئی ٹینکر پھنس کر رہ گئے. دراصل پاکستان کی سال سیما 8 اپریل کو جنگ بندی شروع ہوئی لیکن اسلام آباد میں ہونے والی بات چیت کسی معاہدے تک نہ پہنچ سکی. بعد میں ٹرمپ نے اس جنگ بندی کو غیر معینہ مدت کے لیے بڑھا دیا. 5 روز بعد امریکہ نے ایرانی بندرگاہوں پر اپنا محاصرہ شروع کر دیا اور دعویٰ کیا اس نے ایرانی معیشت کو یومیہ تقریباً $450 ملین کا نقصان ہو رہا ہے. وال اسٹریٹ جرنل جمعے کو معاملے سے واقف افراد کے حوالے سے رپورٹ کیا کہ امریکہ ایران کے درمیان بات چیت آئندہ ہفتے پاکستان کے تحکم اسلام آباد میں دوبارہ شروع ہو سکتی ہے. اخبار کا کہنا ہے کہ دونوں فریق ساسوں کے ساتھ مل کر 14 نکاتی مفاہمت نامے کا مسودہ تیار کر رہے ہیں جو جنگ ختم کرنے کے لیے ایک ماہ پر محیط بات چیت کے دائرہ کار کا تعین کیا کرے گا. بتایا جاتا ہے مسودہ ایران کے جوہری پروگرام اپنے ہرمز میں کشیدگی میں گراوٹ ایران کے اعلی افسودہ یورین کے ذخائر کو کسی دوسرے ملک کو منتقل کرنے کے ممکنہ انتظامات پر بات چیت شامل ہوگی. تاہم کلیدی مسائل تاحال حل طلب ہے. اسپانی وزارت کے ذرائع نے کہا ہے عالمی ادارہ صحت کے سربراہ ہنٹا وائرس سے متاثرہ مسافروں کے انخلاء کے عمل میں تعاون کے لیے ہفتے کو اسپانوی جزیرے تینریفے آئیں گے. ذرائع نے کہا ہے تینتروس اودھانوم گیبرسوس اسپین کے وزیر صحت وزیر داخلہ کے ہمراہ وہاں کمانڈ پوسٹ کا دورہ کریں گے تاکہ انتظامیہ صحت کے کنٹرول طے شدہ نگرانی رد عمل کے پروٹوکول کے درمیان ہم آہنگی کو یقینی بنایا جا سکے. ایم وی ہونڈیوس نامی بحری جہاز کے 3 مسافر ہنٹا وائرس سے ہلاک ہو چکے ہیں جبکہ دیگر افراد اس نایاب مرض سے دوچار ہیں جو عموماً چوہوں سے پھیلتا ہے. جن افراد کے ٹیسٹ مثبت آیا ہے ان میں وہی ہنٹا وائرس تصدیق ہوا ہے جو انسان سے انسان میں منتقل ہو سکتا ہے یعنی اینڈیس وائرس جس نے بین الاقوامی تشویش کو ہوا دی ہے. ہالینڈ کے پرچم بردار اس بحری جہاز میں تقریباً 150 لوگ سوار ہیں تو وہ کوئی اتوار کو اسپانی جزیرہ ٹرینفے پہنچے گا. اس کے بعد خصوصی پروازیں مسافروں کو ان کے اپنے اپنے آبائی ممالک تک پہنچائیں گی. جمعے کو عالمی ادارہ صحت نے کہا تھا ہنٹا وائرس کی وبا عوام الناس کے لیے معمولی خطرہ ہے. عالمی ادارہ صحت کے ترجمان کرسچن لینڈ مائر نے صحافیوں سے کہا یہ خطرناک وائرس ہے مگر صرف اس شخص کے لیے جو واقعی متاثر ہے اور عام آبادی کے لیے خطرہ بہت کم ہوتا ہے. این ڈی ہونڈیو سے جو تصاویر اب سامنے آ رہی ہیں اس میں یہ بھی نظر آ رہا ہے کہ جو افراد ایک کیبن شیئر کر رہے تھے ان میں سے ایک بیمار پڑا ہے. انہوں نے بتایا یہ وائرس اتنا متعدی نہیں کہ انسان سے ایک شخص سے دوسرے میں منتقل ہو جائے. جمعے کو عالمی ادارہ صحت نے کہا اب تک 8 مشتبہ میں سے 6 کیسوں کی تصدیق ہو چکی ہے. کشتی پر مزید کوئی مشتبہ کیس نہیں بچا. اس کے ساتھ اسرائیل ترکیہ سے خبریں ختم ہیں.